गणी खमा को राजस्थान गूंज उठ्यो हे रेत कोटीलो चूरमा जेसो स्वाद अणी को गूंज उठ्यो हे रेत कोटीलो चूरमा जेसो स्वाद अणी को।